0: سبھی زائرین منا لوٹیں گے جہاں وہ قربانی اور کنکر مارنے کی پرتیکاتمک رسم ادا کریں گے. سماچار ککش سے کلیم احمد.
1: امریکی سینا نے ایران کے ساتھ جاری سنگھرش ویرام کے بیچ ہرمز جل ڈمرو مدھے کے پاس ایران کے میسائل پرکشیپن ستھلوں اور ناؤں کو نشانہ بنایا ہے. یہ گھٹنا کرم تب سامنے آیا جب امریکہ اور ایران کے بیچ سنگھرش ویرام وارتا میں کچھ پرگتی کی خبریں آئی ہیں. امریکہ کے راشٹرپتی ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران یدھ سماپت کرنے کے لیے کسی بھی سمجھوتے میں سعودی عرب اور پاکستان سہیت کئی دیشوں کو ابراہم سمجھوتے میں شامل کیا جانا چاہیے. سوشل میڈیا پلیٹ فارم ٹروتھ سوشل پر ایک پوسٹ میں شری ٹرمپ نے کہا کہ ایران کے ساتھ بات چیت اچھی طرح آگے بڑھ رہی ہے. حالانکہ انہوں نے چیتاونی دی کہ یا تو یہ بات چیت شانتی سمجھوتے میں بدلے گی یا پھر پہلے سے ہی بڑے سنگھرش کی استھتی کا کارن بنے گی. ابراہم سمجھوتا امریکہ کی مدھیستا میں 2020 में हुआ ऐतिहासिक शांति समझौता है जिसका मुख्य उद्देश्य इजराइल और कई अरब तथा मुस्लिम देशों के बीच संबंध सामान्य बनाने के लिए शुरू किया गया था. ब्राजील सरकार ने अमेजन वर्षावन क्षेत्र में पर्यावरण संरक्षण को बढ़ावा देने के लिए 61 करोड़ 75 लाख अमेरिकी डॉलर आवंटित किए हैं. ये निवेश पिछले वर्ष के COP30 सम्मेलन के दौरान घोषित इको इन्वेस्ट कार्यक्रम का एक हिस्सा है. और अब खेल जगत की हलचल के साथ हैं मुकेश कुमार बल.
2: جی فرحت, کھیل خبروں میں شروعات فٹ بال سے. بھارت نے کل گوا میں سیف مہیلا چیمپئن شپ کے گروپ بی مقابلے میں مالدیو کو 11-0 سے ہرا دیا. اویکا سنگھ نے 4 گول کیے. پرینکا نوریم اور کرشمہ نے 2-2 گول داغے. 5 بار کی چیمپئن بھارتی ٹیم کا اگلا مقابلہ رویوار کو بنگلہ دیش سے ہوگا. اور اگر بات کریں کرکٹ کی تو آئی پی ایل کے کوالیفائر 1 مقابلے میں آج موجودہ چیمپئن رائل چیلنجرز بنگلورو کا سامنا گجرات ٹائٹنز سے ہوگا. میچ دھرمشالا میں شام 7:30 بجے سے شروع ہوگا. اس مقابلے کی وجیتا ٹیم سیدھے فائنل میں پہنچے گی جبکہ ہارنے والی ٹیم کو کوالیفائیڈ 2 میں ایک اور موقع ملے گا. ادھر سنگاپور میں آج سے شروع ہو رہے سنگاپور اوپن سپر 750 ٹورنامنٹ میں لکشیہ سین اور پی وی سندھو بھارتیہ چنوتی کی اگوائی کریں گے. پروش سنگلز میں لکشیہ سین, ایچ ایس پرنوئے, کدامبی شری کانت اور آیوش شیٹی. وہیں مہیلا سنگلز میں پی وی سندھو, انتی ہوڈا اور مالوکا بنسوڑ چنوتی پیش کریں گی. پروش ڈبلس میں ساتوک سائی راج رنکی ریڈی اور چراغ شیٹی کی جوڑی تتھا مکس ڈبلز میں تنیشا کرستو دھرو کپیلا اور روہن کپور رتوکا شیوانی گڈے کی جوڑیاں بھی اپنا اپنا دعویٰ پیش کریں گی. جی فرحت, کھیل جگت سے بس آج اتنا ہی.
1: دھنیواد مکیش. اور اب رخ کر لیتے ہیں موسم کا. موسم وبھاگ نے آج دلی میں بھیشن گرمی کا یلو الرٹ جاری کیا ہے. راجدھانی میں کل تک لو کی استھتی بنی رہنے کی سمبھاونا ہے. شہر کا ادھکتم تاپمان 44-46 ڈگری سیلسیس کے بیچ رہنے کا انومان ہے. ہریانہ, چنڈی گڑھ, پوروی مدھیہ پردیش, پنجاب, اتر پردیش, ودربھ اور پشچم راجستھان میں آج بھیشن لو چل سکتی ہے. چھتیس گڑھ, تٹیہ آندھر پردیش, پوروی راجستھان, ہماچل پردیش, تلنگانہ, اتراکھنڈ اور پشچم مدھیہ پردیش کے کچھ حصوں میں بھی اسی طرح کی استھتی بنی رہے گی. اور اب آج کے سماچار پتروں کی سرخیوں کے ساتھ ہیں منوج.
3: دھنیواد فرحت. राष्ट्रपति द्रौपदी मुर्मू द्वारा कला, खेल और विज्ञान सहित कई क्षेत्रों में उत्कृष्ट प्रदर्शन करने वाली विभूतियों को पद्म पुरस्कारों से सम्मानित करने की खबर आज हिंदुस्तान सहित कई अखबारों में है. पत्र लिखता है पैरा खिलाड़ी प्रवीण कुमार को पद्मश्री सम्मान. अमर उजाला ने पुदुचेरी के पारंपरिक मार्शल आर्ट विशेषज्ञ के पजनी वेल के पद्मश्री सम्मान ग्रहण करने से पहले प्रधानमंत्री नरेंद्र मोदी को दंडवत प्रणाम करने और प्रधानमंत्री के तुरंत कुर्सी से उठकर उनको उठाने का चित्र प्रकाशित किया है. धर्मेंद्र को मरणोपरांत पद्म विभूषण सम्मान. धर्म पत्नी हेमा मालिनी ने भावुक होकर ग्रहण किया सम्मान. देश बंधु में है. जनसत्ता ने राष्ट्रीय राजधानी दिल्ली में पेट्रोल की कीमत बढ़ने का समाचार आंकड़ों सहित प्रकाशित किया है. 10 दिन में चौथी बार, अब दिल्ली में भी कीमत 100 पार. पत्र ने वित्त मंत्री निर्मला सीतारामन के शब्द भी दिए हैं. ईंधन, उर्वरक और विदेशी मुद्रा संरक्षण पर ध्यान देने की जरूरत. क्वाड बैठक आज, चीन की चुनौती पर होगी बात. पश्चिम एशिया संकट के बीच दिल्ली में हो रही है मीटिंग. नव भारत टाइम्स की सुर्खी है नीट पेपर लीक मामले में सुप्रीम कोर्ट सख्त. सरकार से मांगा जवाब, एनटीए ने कोई सबक नहीं सीखा. लोकसत्ते ने सुनवाई शीर्षक से खबर प्रकाशित की है. राजस्थान पत्रिका ने राष्ट्रीय अपराध रिकॉर्ड ब्यूरो एनसीआरबी की रिपोर्ट प्रकाशित की है. महिला अपराध के मामलों में देश भर में मध्य प्रदेश की हालत चिंताजनक. प्रदेश में हर रोज दर्ज हो रहे हैं दहेज प्रताड़ना के 20 प्रकरण. दैनिक जागरण ने आज अपने संपादकीय पन्ने पर उपराष्ट्रपति सीपी राधाकृष्णन का लेख प्रकाशित किया है. शीर्षक है विकसित भारत के निर्माण की राह. संपादक ने अपने लेख में स्वामी विवेकानंद के शब्दों को अहमियत दी है.